0: जी दोस्तों बिल्कुल हैमे ब्यूटी शो में बाबर शेख हमासा गड़ा है अज जो सेगमेंट आए सॉन्ग सुन्याण है सॉन्ग सुन्याण में आवां जले मा म्यूजिक प्ले कर आया था आवां के सुन्याणे बुधायो ता केड़े गाने जी म्यूजिक है ठीक है प्रोग्राम में शामिल थेंड से ले आवां लाइव कॉल है व्हाट्सएप ते असंगे ज्वाइन करे सगो था नंबर आ है 03000113488 फेसबुक ते बुद्धि सगो था समझो फेसबुक पेज आए GAFM आई सिंपल मैसेज सेंड करे सगो था उन जरा पेंजे मोबाइल जे राइट मैसेज ऑप्शन में मनियो SKR लिखो स्पेस दियो पेंजे मैसेज 8881 ते यानी 8881 ते वहां सेंड करे छियो सो दोस्तों बिल्कुल ही कुछ वॉइस नोट्स है ना बल्कि कुछ ने इलाही सारा वॉइस नोट्स इकट्ठा थी है जेके मैं प्रोग्राम में शामिल कंदस आई अहां बुधंदो तही छ पे चवन
1: हाजुर
0: महेसर साहब कल जो प्ले कयो मामा बुधियो हो या कौन बुधायो मुखे बुधाई जो तवा ठीक आ सो एकड़ो ही वॉइस नोट अथव
2: अस्सलाम वालेकुम बाबा भाई छाला खुश आयो बखैरा बाबा भाई माजी दली गलाए तो पनवा किलम मां मुझे वाल साहब है मुझे भात अल्लाह तान डाडा वडा फैन आयो हैमी ब्यूटी क्रीम मां यूज किया तमाम बेहतरीन उन जो रिजल्ट आ बस मां ता के चवन चनो थैंक यू
0: ता जो इयो ही चवन मुके डाडो वणियो ता जो मेहरबानी ता जो बाबा साई के भी भली कार ता जो ब्रदर के भी भली कार इन हैमे ब्यूटी शो में थैंक यू अदा ता के गानो तो बुधरे आ एकड़ो भलो भलो ठीक आ ही बुधो गानो
3: एकदम बाबर बा चाला खैर अल्लाह खैर कयो थद तमाम असन कच्चे
0: लाडिया
3: अल्लाह तवा के खुश कंदो हैमी ब्यूटी क्रीम लगायो बिया लगाईदासी उनजी रिजल्ट पांजी शे पाणा पांजो मट पाणा उनजी रिजल्ट जे भली आ जबरदस्त आ असा यूज कयो पिया हैमी ब्यूटी क्रीम पांजो मट पाणा उनजी खुशबू पांजो मट पाणा उनजी छा गाल कजे जेतरी गाल करे मानो हैमी ब्यूटी क्रीम जी थोरिया माया गुलाम अहमद कोराई मुंजा दोस्त मुमताज कोराई मसरूर अहमद उर्फ मिठू कोराई गुलाम मुस्तफा कोराईया
0: वालेकुम अस्सलाम माल अली मदद यार थद असावटे भी अडी आ न सिर्फ तवावटे पर थी सके तो तवावटे अन्या वधिक हो जे सो अमा जी मेहरबानी अदा प्रोग्राम में शामिल देखड़ो ही वॉइस नोट
4: अस्सलाम वालेकुम बाबर जानी खैर त्यार जोर औ सद्दाम हुसैन मरी तो जो प्रोग्राम बुदा पियो सामारे शाह खान मुसा गड दोस्त आइन मुनवर मरी ईदल मरी अमीर हुसैन मरी रमजान मरी सलीम मरी हमजली मरी अत्तर मरी ऐ अलियार मरी
0: ओके अदा ताज मेहरबानी तो दोस्तों हैमे नेचुरल्स डायमंड ग्लो ब्यूटी क्रीम जो एकड़ो इहो बे फायदो अथव इन में जेका कॉजिक एसिड शामिल आ न इहो तवां जे चेहरे ता निशानात अगर हुजन या अखिन जे हेठियां डार्क सर्कल्स हुजन त उहे भी दूर थी सघनि था जी हा इहा दावा कई आहे हैमे नेचुरल्स वारनि ऐं हैमे नेचुरल्स वारनि जी इहा प्रोडक्ट जिन इस्तेमाल कई आहे न स्टिल तवां पाण ॾिठो आहे त तकरीबन टे महीना मुंहिंजे ख़्याल में मुकमल थियण वारा आहिनि या थी चुका आहिनि अञा ताईं को अहिड़ो फीडबैक न आयो आहे जंहिं चयो यार असां हैमे ब्यूटी क्रीम इस्तेमाल कईसीं पर रिज़ल्ट न मिलियो सभिनि पॉज़िटिव रिस्पॉन्स ॾिनो आहे पॉज़िटिव फीडबैक ॾिनो आहे उन्हनि सभिनि इहा ई ॻाल्हि कई आहे त असांखे सुठो रिज़ल्ट मिलियो आहे हैमे ब्यूटी क्रीम जो मार्केट में ॿियूं प्रोडक्ट हिकु पासे पर हैमे ब्यूटी क्रीम जो रिज़ल्ट हिकु तरफ़ आहे छाकाणि त इन में जेके इनग्रीडियंट शामिल आहिनि SPF 30 कॉजिक एसिड ग्लूटाथायोन वाइटामिन सी आर्बुटीन ये वाकई कमाल पा करन स्किन के स्किन ते दिखारन पा पंजो कमाल तवारे के आजमाए सको ता विद इन 7 डेज तवा के रिजल्ट मिली सके थो हैमे ब्यूटी क्रीम जो एकड़ो ही वॉइस नोट
5: अस्सलाम वालेकुम बाबर शेख केड़ा हालान खुश आयो उम्मीद आ ता तवा जिते हुंदा खुश हुंदा रब बाबा का जी अमान में हुंदो आई एम विलेज वान बशाऊ यूसी के संगे डिस्ट्रिक्ट लाकाना खान तनवीर अली मिराली गलाए रहो आया ये जो प्रोग्राम हली रहो आए हैमे नेचुरल्स डायमंड ग्लो ब्यूटी क्रीम जे तावन सा सो जबरदस्त हली रहो आए अस एंजॉय कंदा हूं हैमे नेचुरल्स डायमंड ग्लो ब्यूटी क्रीम भी जबरदस्त है उन जी रिजल्ट भी भली आए और अस जे गोठ में तो जाते गाते हैमे लगी पई आ उन जो शोद रिजल्ट ही बाकायद भलो आ जेके हैमे वारन जेके दावा कई आ पंहिंजी दावा ते बि लथा आहिनि मतिलब प्रोग्राम ॿुधी रहिया आहिनि अशरफ अली मिराली अब्दुल जवाहर मिराली साजन मिराली नंढड़ो अली जय मिराली आयान मिराली भगन मिराली मुमताज़ मिराली घोठ वली मोहम्मद रंजर खां चाचू इम्तियाज़ बंगलाणी चाचू परवेज़ बंगलाणी चाचू जावेद बंगलाणी ऐं असांजा दोस्त आहिनि ज़ाहिद बंगलाणी शिवाज़ बंगलाणी بلاور بنگلانی کے اسائیں طرف کھان خور سر سلام یا علی مدد
0: وعلیکم السلام مولا علی مدد بھا تانجی مہربانی پروگرام میں شامل تھا ائی تانجی فیڈ بیک مکے ڈاڈو ونیو ائی ہیمے بیوٹی کریم تما استعمال کرے جکو تما رزلٹ شیئر کیوا امید ائے اسن لسنر جکے بدھن پیا تما جو آواز اوے فائدہ وٹھندا بالکل دوستو ت دوستو بالکل ہی ایکڑو بیو وائکس نوٹ شامل کندس پوئی اواں جکے 888 وارا میسجز ہیں اوے ما شامل کندس پر انیا تے یار کی مکے سانگ سنیاں میں جکا میوزک پلے کیا نہ کہیں بھی نہ سنیاتی ہے یار وڈی گال نہیں ایڈی دکھی تے نہیں تا سنیانے تے دکھا رہے ہو سنیانے ہو دایو تے کیڑے گانے جی اکڑو ہی وائس نوٹ بدو
6: السلام علیکم مبار بھا خوش آیو طبیعت ٹھیکا لارکانے کا حافظ محمد امین بھاری جو پیارز کیا پروگرام تا جو بدوں تھا ماشاءاللہ بدن میں ڈاڈو بہترین تھو لگے ڈاڈو سٹھو پروگرام ائے دوستن کے سلام دیندس سب کا پہلا تاج محمد مری کے کھوڑا شریف والے کے کھوڑا سارا سلام دعاؤں صوفی امتیاز مترو صاحب فوجی رسول بخش مری صاحب تاں کے کھوڑا سارا سلام
0: وعلیکم السلام ادا تاج مہربانی اچھا ما جے لائیو کالرز ہن اوے ما جے کو ہانے گانو پلے کندو سن کا بعد جسٹ لائیو کالز ہوندا ور پروگرام میں ٹھیک ہے ما ہی نمبر آن نہ کیو ہے پوئی نمبر آن کندو تے پوئی تما ٹرائی کنجو تما جی ود کھا ود کال شامل کندو لائیو کالرز مایوس بالکل بھی نہ تھین اسا سبن جو پینجو پروگرام ا انشاءاللہ سبن کی ما شامل کندو ٹھیک ہے اچھا ہیمی بیوٹی کریم اگر تاں کی نتھی ملے نہ تے انہن کی تما نتھا بدھاؤ نہ ہیمی بیوٹی کریم وارن کے تے یہ تما کا مایوس تھی سکن تھا ان جے انہن کے بھی مایوس نہ کیو ٹھیک ہے ان جو نمبر تھے بن نمبر ہے ایکڑو نمبر نہ کھنے کال تے بے نمبر تے تما کال کرے سکو تھا نمبر سائن 0336713540 ائی بیو نمبر ہے 0313362265 ٹھیک ہے یہ بئی نمبر سے تھا ایکڑو نمبر کال نہ کھنے بے دے کہو بیو نہ کھنے تے پہنے نے کال کیو انہن کے چو تے بابا اساں جو ہی شہر ا ہی علاقہ ا ہی گوٹھا ہتی انیا تائیں بھلا ہیمی بیوٹی کریم نہ موکلی تو خیر تا ہے چھو نہ موکلی تو ہی تا کے بدائیں دا تو چھو نہ موکلیا سو ایکڑو نہ بلکہ جے کے وائس نوٹس ہیں ما کوشش کیا بھی شامل کرے پو گانے دی طرف ہلا پوئی تما جو لائیو کالز ہوندا بس صرف پوئی نو وائس نوٹ ٹھیک ہے پر سیلفی تما جو ہجن ہی ہجن ہی تمام پیاری ہتھ میں ہیمی بیوٹی کریم انن جی کہہ رہا ہے محمد علی مہر جہان پور شریف ماں بات کر رہا ہوں آپ کیسے ہیں میں بالکل ٹھیک ہوں آپ کیسے ہیں بھائی اور مہر صاحب آپ کی یہ ہیمی بیوٹی کریم کی جو سیلفی آپ نے بھیجی نا اپنے ہاتھ کی آپ کا ہاتھ بھی ماشاءاللہ بہت پیارا ہے آپ کا بہت شکریہ پروگرام میں شامل ہونے کے لیے اور آپ نے اپنا وائس نوٹ نہیں سینڈ کیا چلیں اٹس اوکے آپ کی مہربانی دوستو بالکل ایکڑو بیو ماں شامل کندس میسج اچھا نمبر اتھو اساں جو 0300113488 تما نمبر تے اساں کے واٹس ایپ تے جوائن کر سکو تھا ایکڑو ہی وائس نوٹ
7: السلام علیکم ماں وہ تھا جی علی مراد خاص کے لیے گا آصف علی خاص کے لیے تو گل ہے تاں جو پروگرام زبردست تھا تاں ہی میں بیٹی کی جیب میں زبردست تھا تاں جو پروگرام میں آصف خاص کے لیے انجوائے تو کرے آئی مخیا من مغلے ہو یہ گانا بدھرائے اچ پکھیڑا اچ مجھے صدر دے اچ لکھا تھوڑا تینا بھاجا آئی ہر جا ہے میں ہمیں لگی پہیا آئی مجھا کچھ بھائرن آشک حسین خاص کے لیے محمد اشرف خاص کے لیے فدا حسین خاص کے لیے
0: اوکے دا ہیر جو ماں جکا احمد مغل پلے کہو تو ماں نبو دیو چھا اچھا ہکڑو ہی وائس نوٹ پائے بابا تھے پو بابا گانو تھے ٹھیک ہے بدو
8: السلام علیکم گوٹ فتح خان سیال خان بکرار عبد الحکیم سیال ویری نائس ہم اے نیچرل بیوٹی کریم ویری نائس شو ہم اے نیچرل بیوٹی کریم ہر ہند دستیاب ہے 340 روپے کی ملے تھی اساں کے سوانگ بدرا منور مولائے جو مچ کچہری میں اساں تواں جو پروگرام بدھوں تھا پیا وی آئی پی پروگرام ہلے تھو پیو اساں سان گڈ ہیں محمد یاسین سیال نذیر امن سیال ننڈڑی تبسم سیال
0: چلو ادا تاج مہربانی تمام پیارے فیڈ بیک تمام دنوں ہے تاج یار سیلفی سنا یا بلا خیر تا ہے سیلفی موکرن میں تاں کے جو کات کیڑی تکلیف تھی بدھائے اچھا ہی گانو آتا سب ان لے پلے کے گانو بدو انجوائے کر مسا گڈرو ہے میں بیوٹی شو میں 8 بجے تائیں ان گانے کے بعد میں جو کان مائیں دو تاں جو جسٹ لائیو کالز 8881 وارا میسجز ہوندا ٹھیک ہے